0: घोषणा कर रहे हैं।
1: जनाब मोदी ने कहा कि भारत इटली मुश्तरका स्ट्रेटेजिक कार्रवाई जाती मंसूबा 2025-2029 दोतरफा ताल्लुकात के लिए अमली और मुस्तकबिल पर मबनी फ्रेमवर्क फराहम करेगा। जनाब मोदी ने कहा कि दोनों फरीक भारत इटली इख्तराई मरकज के कयाम की जानिब काम कर रहे हैं और भारत इटली दिफाई सनती रोड मैप ने दिफाई शोबे में मुश्तरका पैदावार और मुश्तरका तरक्की के नए इम्कान रोशन किए हैं। वजीर आजम ने मजीद कहा कि भारत और इटली बहरी ताकतों के तौर पर जहाजरानी, बंदरगाहों की जदीदकारी, लॉजिस्टिक्स और नीलगू मईशत के शोबों में ताउन को वसत देंगे।
0: दोनों देशों के स्टार्टअप्स, रिसर्च सेंटर्स और उद्योगों को आपस में जोड़ने के लिए हम इंडिया इटली इनोवेशन सेंटर पर काम कर रहे हैं। हमारी सेनाओं के साथ साथ दोनों देशों के रक्षा उद्योगों के बीच भी सहयोग बढ़ रहा है। मैरिटाइम पावर्स के रूप में भारत और इटली के बीच करीबी सहयोग स्वाभाविक है। हम मिलकर शिपिंग, पोर्ट्स मॉडर्नाइजेशन, लॉजिस्टिक और ब्लू इकोनॉमी पर काम करेंगे।
1: जनाब मोदी ने कहा कि भारत और इटली यूक्रेन, मगरबी एशिया और आलमी कशीदगी के दीगर मामलों पर लगातार रबते में रहे हैं। वजीर आजम ने कहा कि आगे का रास्ता मुजाकिरात और सिफारतकारी ही है। जनाब मोदी ने जोर देकर कहा कि दहशतगर्दी को इंसानियत के लिए संगीन खतरे के तौर पर देखने के मामले में भारत और इटली मुतहद हैं और दहशतगर्दी नेटवर्क की माली मावनत के खिलाफ सख्त कार्रवाई की जरूरत है।
0: भारत और इटली एकमत है कि आतंकवाद मानवता के लिए गंभीर चुनौती है। टेरर फाइनेंसिंग के खिलाफ हमारी साझा पहल ने पूरे विश्व के सामने एक महत्वपूर्ण उदाहरण प्रस्तुत किया है। यूक्रेन, पश्चिम एशिया तथा अन्य तनावों को लेकर हम लगातार संपर्क में रहे हैं। भारत का मत स्पष्ट है कि सभी समस्याओं का समाधान डायलॉग और डिप्लोमेसी के माध्यम से होना चाहिए।
1: इक्तसादी इश्तराक को उजागर करते हुए जनाब मोदी ने कहा कि दोनों ममालिक भारत और इटली में डिजाइन और डेवलप करने और दुनिया को फराहम करने के नजरिए के साथ आगे बढ़ेंगे। इस मौके पर इजहार ख्याल करते हुए इटली की वजीर आजम जॉर्जिया मेलोनी ने कहा कि यह खसूसी स्ट्रेटेजिक शराकतदारी बाहमी एतमाद और मुश्तरका इकदार पर मबनी भारत इटली ताल्लुकात की बढ़ती गहराई की अक्कासी करती है। मोहतरमा मेलोनी ने भारत बहरुल काहल खित्ते में जहाजरानी की आज़ादी को यकीनी बनाने और कलीदी शोबों में ताउन को मुस्तहकम करने की अहमियत पर जोर दिया।
2: Italy and India share a joint vision on many of the huge challenges of our times, rules, economic security, the resilience of the value chains, the promotion of peace, inclusive development. It is extremely important to have freedom of navigation in the Indo-Pacific sector is where we share the same vision of a free, inclusive and open Indo-Pacific.
1: وزیر اعظم مودی نے اٹلی کے صدر سرگیو ماتاریلا سے بھی ملاقات کی اور تجارت، ٹیکنالوجی، صاف ستھری توانائی اور ثقافت جیسے شعبوں میں دو طرفہ ساجیداری کو مزید وسعت دینے پر تبادلہ خیال کیا۔ جناب مودی پانچ ملکوں کے اپنے دورے کے پانچویں اور آخری مرحلے کے تحت کل اٹلی پہنچے۔ اس سے پہلے وزیر اعظم نے متحدہ عرب امارات، نیدرلینڈز، سویڈن اور ناروے کا اپنا دورہ مکمل کیا۔ وزیر اعظم نریندر مودی کو آج اٹلی کے روم میں فوڈ اینڈ ایگریکلچرل آرگنائزیشن FAO کے صدر دفتر میں باوقار ایگریکولا اعزاز سے نوازا گیا۔ اعزاز حاصل کرنے پر وزیر اعظم نے اس انعام کو بھارت کے لاکھوں کسانوں، مویشی پالنے والوں، ماہی گیر کسانوں، زرعی سائنسدانوں اور کارکنوں کو منسوب کیا۔ یہ انعام FAO کے ڈائریکٹر جنرل کو ڈونگ یو کی جانب سے پیش کیا گیا۔ اس موقع پر اظہار خیال کرتے ہوئے وزیر اعظم نے کہا کہ یہ اعزاز خوراک کی یقینی فراہمی، پائیدار ترقی اور انسانی فلاح و بہبود کے تئیں بھارت کے غیر متزلزل عزم کی عکاسی کرتا ہے۔ انہوں نے زور دیا کہ خوراک کی یقینی فراہمی محض پالیسی کا معاملہ نہیں ہے بلکہ انسانیت کے تئیں ذمہ داری بھی ہے۔ وزیر اعظم نے کہا کہ بھارت پائیدار، موسم کے مطابق لچکدار اور مستقبل کے لیے تیار زرعی ایکو نظام تشکیل دے رہا ہے، جبکہ ملک بھر میں سائنسی زراعت کو مشن موڈ پر فروغ دیا جا رہا ہے۔ انہوں نے واضح کیا کہ ٹیکنالوجی بھارتی زراعت کی بڑی طاقت بن رہی ہے اور زراعت کا مستقبل صرف زیادہ پیداوار میں نہیں بلکہ بہتر پیداوار میں ہے۔
0: آج ہمارا دیش ایگریکلچر سیکٹر میں سائنس، ٹیکنالوجی اور انوویشن ڈریون اپروچ کو لے کر آگے بڑھ رہا ہے۔ ہم صرف پروڈکشن بڑھانے کے لیے ہی نہیں، ایک ایسا فارمنگ ایکو سسٹم بنانے کے لیے بھی کام کر رہے ہیں جو سسٹینیبل بھی ہو، کلائمیٹ ریزیلینٹ بھی ہو اور فیوچر ریڈی بھی ہو، اور اس لیے